र भर्खरै श्रोताले सुन्नुभयो समूह शर्मा लोकगीत, संगीत नरेन्द्र गुरुङको। त अघिल्लो आधुनिक गीत स्वीकार्नुहोस् शकुनको शर्मा, शब्दकार पुरन गिरी अनि संगीतकार अजनीश राई।

0: सुन्नुभयो केही लोक तथा आधुनिक गीत। यो प्रसारण हो आकाशवाणीको र अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटुट आस्था, दिव्यता र देशको शाश्वत आत्माको एक पवित्र प्रतीकको रूपमा खड़ा रहेको बताउनु भएको छ। सोमनाथ मन्दिरको जीर्णोद्धारको 75 वर्ष पूरा भएकोमा प्रधानमन्त्री मोदीले महापूजा गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बंगलादेश सीमामा बाढ़ लगाउनका लागि बीएसएफलाई जमीन हस्तान्तरित गर्ने घोषणा गर्नुभएको छ। राज्यमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गरिनेछ। केन्द्रले विकसित भारत जी रामजीको कार्यान्वयनको अधिसूचना जारी गरेको छ। 1 जुलाईदेखि यसलाई लागू गरिनेछ। भारतीय स्टेट ब्याङ्कको रिपोर्ट अनुसार

0: वैश्विक चुनौती रहे तापनि वित्त वर्ष 2026-27 भारतको जीडीपी वृद्धि दर 6.6% रहने अनुमान गरिएको छ। र आईपीएल क्रिकेटमा आज धर्मशालामा पंजाब किंग्सको सामना दिल्ली क्यापिटलसित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटुट आस्था, दिव्यता र देशको शाश्वत आत्माको एक पवित्र प्रतीकको रूपमा खड़ा रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, सोमनाथ अमृत पर्व केवल विगतको उत्सव मनाउने पर्व मात्र होइन, तर आगामी 1000 वर्षसम्म देशको लागि प्रेरणाको स्रोत रहनेछ।
1: सृजन के संकल्प को जिसे सोमनाथ ने चरितार्थ किया है, मैं यहाँ देख रहा हूँ असत्य पर सत्य की विजय को जिसे प्रभाष पाटन ने बार बार जिया है, मैं यहाँ देख रहा हूँ हजारों वर्षों की आध्यात्मिक चेतना को जिसने मानव मात्र के कल्याण की सीख समूचे विश्व को दी है, मैं यहाँ देख रहा हूँ भारत के उस अविनाशी स्वरूप को जिसे सदियों के कुत्सित प्रयास भी न मिटा सके न हरा।
0: वहाँ गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा एक जनसभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। प्रधानमन्त्रीले भन्नुभयो, सोमनाथले मानिसहरूलाई यो स्मरण गराउँदछ कि यदि कुनै राष्ट्र आफ्नो जरासित जोडिएको छ भने मात्र लामो समयसम्म बलियो रहन सक्छ। उहाँले भन्नुभयो, संसारको कुनै पनि शक्तिले भारतलाई झुकाउन सक्दैन वा दबाउन सक्दैन। उहाँले भन्नुभयो, 11 मईमा पहिलो 3 परमाणु परीक्षणहरू गरिएको थियो र देशका वैज्ञानिकहरू सम्पूर्ण विश्वलाई भारतको क्षमता प्रदर्शन गरेका थिए। उहाँले भन्नुभयो, यो परीक्षणले विश्वलाई देशको राजनीतिक इच्छा शक्ति साँच्चै कति अटल छ भनेर देखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ अमृत पर्वको अवसरमा पहिलो ज्योतिर्लिङ्ग सोमनाथ महादेव मन्दिरमा विशेष महापूजा गर्नुभयो। उहाँले सोमनाथ मन्दिरको शिखरमा कुम्भाभिषेक पनि गर्नुभयो। मन्दिरको इतिहासमा पहिलो पल्ट मन्दिरको शिखरमा 11 तीर्थस्थलहरूबाट ल्याइएका पवित्र जलले जलाभिषेक गर्नुभयो। श्री मोदी ध्वजारोहण समारोहमा पनि सामेल हुनुभयो। यसैबीच वायुसेनाले एयर शो गर्यो, जसमा सूर्यकिरण एरोबेटिक्स टीमले सोमनाथमा मनमोहक प्रस्तुति दिए। हेलिकप्टरको माध्यमबाट पुष्प वर्षा गरियो। त्यसपछि श्री मोदीले विशेष प्रदर्शनीको अवलोकन गर्नुभयो। यसअघि श्री मोदीले हमीरजी गोहिल सर्कलसम्म रोड शो गर्नुभयो। उहाँले सरदार वल्लभ भाई पटेलको प्रतिमामा पुष्पाञ्जलि पनि अर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरको दृढता र शाश्वत सभ्यताको महत्वलाई उजागर गर्ने संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतको एक लेख साझा गर्नुभएको छ। सोशियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, सोमनाथ केवल मन्दिर मात्र होइन, यो देशको बलियो मनोबलको प्रमाण हो। श्री मोदीले भन्नुभयो, विध्वंसदेखि पुनर्निर्माणसम्मको यात्रा देशको अदम्य विरासत र अटल साहसको प्रतीक हो। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटको बीच नागरिकहरूलाई 1 वर्षसम्म सुन खरिद नगर्न, इन्धनको खपत कम गर्न र विदेशी मुद्रा बचत गर्न आग्रह गर्नुभएको छ। हैदराबादमा हिजो एक समारोहमा श्री मोदीले वर्क फ्रम होम व्यवस्था फेरि शुरू गर्ने, अनावश्यक विदेश यात्रा नगर्न र स्थानीय उत्पादहरूको खरिदलाई प्राथमिकता दिन अपील गर्नुभयो।
1: जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
0: प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो जब पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज जलडमरू मध्य वरपर व्यवधानका कारण विश्वव्यापी कच्चा तेलको मूल्य लगभग $70 प्रति ब्यारलदेखि बढेर लगभग $126 प्रति ब्यारल पुगेको छ। विश्वव्यापी ऊर्जा लागत बढेकोले देशले आर्थिक दबावको सामना गरिरहेको छ। त्यसैले प्रधानमन्त्रीले नागरिकहरूलाई विवेकाधीन खर्चमा पुनर्विचार गर्न

0: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। राज्यमा नयाँ बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 5 क्याबिनेट मन्त्रीहरूलाई विभागहरू आवंटित गर्नुभयो। पश्चिम बंगाल सरकारले बोर्ड सार्वजनिक क्षेत्र र गैर वैधानिक निकायहरूमा नामित पदहरूलाई तत्काल समाप्त गर्न निर्देश दिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले विभिन्न इन्जिनियरिङ डिभिजनका साथै कार्यकारी इन्जिनियरहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज सांगठनिक भ्रमण लिएर मिरिक पुगे। अब समाचार विस्तारमा। राज्यमा नयाँ बीजेपी सरकारको पहिलो क्याबिनेट बैठकमा महत्वपूर्ण निर्णयहरू लिइएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवान्नमा आफ्नो पहिलो क्याबिनेट बैठक गर्नुभयो। यस बैठकमा कानून व्यवस्था र प्रशासनिक स्थितिको समीक्षा गरियो। बैठकमा उपस्थित थिए मुख्य सचिव दुष्यन्त नरियाला, गृह सचिव संघमित्र घोष, डिजिपी सिद्धिनाथ गुप्ता र कोलकाता पुलिस आयुक्त अजय नन्द। बैठकमा नागरिकहरूको सुरक्षा, सुशासन र प्रशासनिक पारदर्शितालाई लिएर महत्वपूर्ण छलफल गरियो। मुख्यमन्त्रीले अधिकारीहरूलाई भन्नुभयो, राज्यमा शान्ति र सुरक्षा कायम राख्न विषयमा प्रशासनले सर्वोच्च प्राथमिकता दिनुपर्छ। नवानमा आयोजित यस बैठकपछि मुख्यमन्त्रीले संवाददाताहरूलाई सम्बोधित गर्दै भन्नुभयो, अब सुशासन, सुरक्षा र डबल इन्जिन सरकारको नयाँको नयाँ दौर सुरु भएको छ र पश्चिम बङ्गालको भाजपा शासित र अन्य राज्यहरूको विकासको नीति अनुरूप यो राज्यको पनि विकास गरिनेछ। पत्रकारहरूलाई सम्बोधित गर्दै सरकार संविधान निर्माता बीआर अम्बेडकरको जनताका लागि, जनताद्वारा र जनताको सरकारको सिद्धान्तमा काम गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नारा डर बाहिर र भरोसा भित्रियको भन्दै सन्देशलाई दोहोराउनुभयो। उहाँले भन्नुभयो, अब भय बाहिरिएको छ, भय पराजित भएको छ र भरोसा भित्रिएको छ र भरोसा विजय भएको छ र राज्यमा सुरक्षा, विश्वास र विकासलाई सर्वोच्च प्राथमिकता दिइनेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको क्याबिनेटले गरेको निर्णयहरूमा पश्चिम बंगालमा आयुष्मान भारत स्वास्थ्य योजना लागू गर्ने, राज्यभरि कानून व्यवस्था थप सुदृढ बनाउने, बीएसएफको पूर्वाधार तथा सीमा सुरक्षाका लागि जमिन उपलब्ध गराउने, भारतीय न्याय संहिता बीएनएस तथा नयाँ आपराधिक कानूनहरू लागू गर्ने, सरकारी जागिरका उम्मेद्वारहरूलाई 5 वर्ष उमेर सीमा छूट दिने, विभिन्न विभागहरूमा प्रशासनिक तथा ब्युरोक्रेटिक पुनर्संरचना गरिने, रोजगारी, शिक्षा, स्वास्थ्य तथा विकासलाई प्राथमिकता दिइने, मन्त्री परिषदका मन्त्रीहरूबीच जिम्मेवारी तथा विभाग बाँडफाँड गरिने आदि रहेको छ। सरकारले यी निर्णयहरू सुशासन, पारदर्शिता, सुरक्षा तथा पश्चिम बंगालको समग्र विकासका लागि महत्वपूर्ण कदम भएको जनाइएको छ। यसका साथै भाजपाका ती 321 कार्यकर्ताहरूको परिवारको जिम्मेवारी सरकारले लिनेछ, जसको मृत्यु राजनैतिक हिंसासित जोडिएर भएको हो। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो, शासन, सुरक्षा अनि डबल इन्जिन सरकारको रोडम्याप सरकारको प्राथमिकता हुनेछ। बैठकमा राज्यका मतदाताहरू, चुनाव आयोग अनि यस विशाल चुनाव प्रक्रियामा सामेल सबै कर्मचारीहरूलाई

0: धन्यवाद दिनुभयो। मुख्यमन्त्रीले पछिल्लो ममता सरकारले संविधानको उल्लङ्घन गर्दै बीएनएस लागू हुन नदिएको आरोप लगाउनुभयो। उहाँले सीमा क्षेत्रमा जमिन ट्रान्सफरको कार्य आजबाट नै शुरू हुने भन्दै 45 दिनभित्र जमिन बीएसएफलाई ट्रान्सफर गरिने बताउनुभयो।
1: आज पहले कैबिनेट में हम लोग बीएसएफ को लैंड ट्रांसपोर्ट करने का डिसीजन ले लिया है। लैंड ट्रांसपोर्ट आज से शुरू होगा। पहले कैबिनेट ये आने वाला 45 डेज के अंदर पूरा के पूरा जमीन एमएचए को ट्रांसफर करेगा, बीएसएफ फेंसिंग पूरा कर देगा और इलीगल इन्फिल्ट्रेटर्स का जो हमारी प्रॉब्लम चल रहा है ये भी कुछ दिन के अंदर रिजोल्व हो जाएगा।
0: मुख्यमन्त्रीलाई नवन्नमा राज्य पुलिसद्वारा गार्ड अफ अनर पनि प्रदान गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 5 क्याबिनेट मन्त्रीहरूलाई विभागहरू आवंटित गर्नुभयो। दिलीप घोषलाई पञ्चायत मामिला एवं ग्रामीण विकास र पशुधन विकास मन्त्रीको जिम्मेवारी दिइएको छ भने निशित प्रमाणिकलाई उत्तर बंगाल विकास युवा कल्याण र खेल मन्त्रालय दिएको छ। यसरी नै अग्निमित्र पललाई महिला विकास विभागको जिम्मेवारी दिइएको छ भने खुदिराम टुडुलाई जनजाति विकास मन्त्री बनाइएको छ। अशोक कीर्तनियालाई खाद्य विभाग मन्त्रीको दायित्व दिइएको छ। नयाँ जिम्मेवारीहरूले संगठन र जनसम्पर्क दुवैलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ। पश्चिम बंगालमा विशेष जाँच दलले मुख्यमन्त्री शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको हत्यामा संलग्न रहेको आरोपमा उत्तर प्रदेशबाट 3 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका 3 जना कुख्यात सुटर हुन्। हत्याको योजनामा संलग्नहरूको पहिचान गर्ने प्रयास जारी छ। पश्चिम बंगाल सरकारले बोर्ड सार्वजनिक क्षेत्र र गैर वैधानिक निकायहरूमा नामित पत्रलाई तत्काल समाप्त गर्न निर्देश दिएको छ। 60 वर्षभन्दा माथिका व्यक्तिहरूको पुनः रोजगार पनि खारेज गरिनेछ। आज जारी गरिएको एक प्रमुख प्रशासनिक निर्देशमा पश्चिम बंगाल सरकारले सबै विभागहरूलाई गैर वैधानिक निकाय संस्था र सार्वजनिक क्षेत्रका सबै नामित सदस्यहरू निर्देशकहरू र अध्यक्षहरूको कार्यकाल तत्काल समाप्त गर्न निर्देश दिएको छ। व्यापक निर्देशले ठूलो संख्यामा यस्ता राजनैतिक नियुक्तिहरू र सेवानिवृत्त अधिकारीहरूमाथि असर पार्नेछ। जुन वर्तमानमा राज्य सञ्चालित विभिन्न संगठन बोर्ड र निगमहरूमा विस्तारित वा नामित पदहरूमा कार्यरत छन्। विभागहरूलाई यस निर्देशमा तत्काल कार्यवाही गर्न भनिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगाल सरकारले विभिन्न सार्वजनिक क्षेत्रहरू उपक्रमहरू बोर्डहरू राज्य सञ्चालित संगठनहरू र गैर वैधानिक निकायहरूमा मनोनित सदस्यहरू निर्देशकहरू र अध्यक्षहरू आदिले ओगटेका सबै पदहरू तुरुन्तै समाप्त गर्ने निर्णयको स्वागत गर्नुभएको छ। यसका साथै सरकारले सबै राज्य सरकारी विभागहरूमा 60 वर्ष को सामान्य अवकाश उमेरभन्दा बढी उमेरका अधिकारीहरूलाई दिएको पुनः रोजगारी समाप्ति र सेवा विस्तारको लागि पनि आदेश दिएको छ। यो आदेशले सबै मनोनित नगर अध्यक्षहरू विभिन्न विकास बोर्डहरूका मनोनित सदस्यहरू शिक्षा बोर्डहरूका मनोनित सदस्यहरूलाई प्रभावकारी रूपमा हटाउँछ। श्री विष्टले यो आदेशले दार्जीलिङ पहाड़ तराई र डुवर्स क्षेत्र र राज्यभरका विभिन्न नगरपालिकाहरूमा लामो समयदेखि प्रतीक्षा गरिएको चुनावको लागि पनि मार्ग प्रशस्त गर्ने विश्वास जताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: पश्चिम बंगालमा सत्ता परिवर्तनपछि राजनैतिक वृत्तमा लक्ष्मी भण्डार र स्वास्थ्य साथी जस्ता अघिल्लो सरकारका सामाजिक योजनाहरू बन्द हुने कि नहुने भन्ने बहस चलिरहेको थियो। यद्यपि आज नवन्नमा भएको पहिलो मन्त्री परिषद बैठकपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा कुनै पनि सरकारी योजना अन्तर्गतका लाभहरू बन्द नहुने स्पष्ट पार्नुभयो। मुख्यमन्त्रीले राज्यका सबै सरकारी योजनाहरू पहिले जस्तै जारी रहने बताउनुभयो। यद्यपि प्रत्येक योजनामा पारदर्शिता ल्याइने गरिनेछ। उहाँले कुनै पनि मृतक व्यक्तिले योजनाबाट लाभ पाउने छैनन् र कुनै पनि गैर भारतीय व्यक्तिलाई सामाजिक योजनाहरूबाट लाभ दिइने छैन भनी बताउनुभयो। उल्लेखनीय छ, अघिल्लो सरकारको समयमा दुई सामाजिक योजनाहरू लक्ष्मी भण्डार र स्वास्थ्य साथी सबैभन्दा लोकप्रिय थिए। लक्ष्मी भण्डार योजना अन्तर्गत राज्यका महिलाहरूले मासिक आर्थिक सहायता पाउँथे, सामान्य वर्गका महिलाहरूले 1500 पाउँथे, जबकि अनुसूचित जाति र अनुसूचित जनजातिका महिलाहरूले प्रति महिना 1700 पाउँथे। स्वास्थ्य साथी योजना अन्तर्गत परिवारहरूले वार्षिक 5,00,000 स्वास्थ्य बीमा कभरेज प्रदान गरिएको थियो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार अनि आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो अधिनियम यस वर्ष 1 जुलाईदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगार ग्यारेन्टी अधिनियमले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। देशभरिमा नयाँ ढाँचाको कार्यान्वयनका लागि हालको वित्त वर्षमा 95,692 करोड रुपियाँको प्रावधान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसिया संकटको बीच नागरिकहरूलाई एक वर्षसम्म सुन खरिद नगर्न, इन्धनको खपत कम गर्न र विदेशी मुद्रा बचत गर्न आग्रह गर्नुभएको छ। हैदराबादमा हिजो एक समारोहमा श्री मोदीले वर्क फ्रम होम व्यवस्था फेरि शुरू गर्ने, अनावश्यक विदेश यात्रा नगर्न र स्थानीय उत्पादहरूको खरिदलाई प्राथमिकता दिन अपील गर्नुभएको छ।
4: जब संकट आता था तो लोग देश हित में सोना दान दे देते थे। आज दान की जरूरत नहीं है, लेकिन देश हित में हमको ये तय करना पड़ेगा कि साल भर तक हम सोने के गहने नहीं खरीदेंगे। विदेशी मुद्रा बचाने के लिए हमारी देशभक्ति हमें चुनौती दे रही है और हमें इस चुनौती को स्वीकार करते हुए विदेशी मुद्रा को बचाना होगा।
0: प्रधानमन्त्रीको यो अपील यस्तो समयमा आएको हो जब पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज जलडमरू मध्य वरपर व्यवधानका कारण विश्वव्यापी कच्चा तेलको मूल्य लगभग $70 प्रति ब्यारेलदेखि बढेर लगभग $126 प्रति ब्यारेल पुगेको छ। पश्चिम बंगालमा कांग्रेस र वामपन्थी दलहरूले भाजपा विरूद्ध संयुक्त विपक्षी मोर्चा गठन गर्ने ममता ब्यानर्जीको प्रस्तावलाई खारेज गरेका छन्। ममता ब्यानर्जीले कांग्रेस, मार्क्सवादी कम्युनिष्ट पार्टी र कट्टर वाम दलहरू लगायत सबै विपक्षी दलहरूलाई भाजपा विरूद्ध एकजुट हुन आह्वान गर्नुभएको थियो। कांग्रेस प्रवक्ता सौम्य एच राईले ममता ब्यानर्जीको अपील खारेज गर्दै प्रश्न गर्नुभयो कि उहाँले किन कट्टर वामपन्थी समूहको कुरा गर्दै हुनुहुन्छ। उहाँले 2013 कांग्रेस कार्यकर्ताहरू विरूद्ध माओवादी हिंसाको पनि उल्लेख गर्नुभयो। हिन्दू संहतिका संस्थापक तपन घोषको जयन्तीको अवसरमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्रद्धाञ्जली अर्पण गर्नुभयो। हिन्दू संहति तपन घोषद्वारा स्थापित एक संगठन हो जो मुख्य रूपले पश्चिम बंगालमा बंगाली हिन्दूहरूको सुरक्षा अनि अधिकारका लागि कार्य गर्दछ। 14 फरवरी 2008 यसको स्थापना गरिएको थियो। राज्य सरकार मन्त्री अनि वरिष्ठ भाजपा नेता दिलीप घोषले विधानसभा चुनावमा हारपछि तृणमूल कांग्रेस उस्तै नरहेको बताउनु भएको छ। उहाँले तृणमूल कांग्रेस पार्टी पूर्ण रूपले बद्लिनेछ, जसको संकेत उनीहरूको नेता अनि प्रवक्ताले दिइरहेको बयानबाट स्पष्ट हुने बताउनुभयो। पश्चिम एसियामा संघर्षको माहौलमा देशवासीहरूसित प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको अपीलहरूको उल्लेख गर्दै श्री दिलीप घोषले भन्नुभयो, विश्वको कुनै न कुनै क्षेत्रमा लगभग 3 वर्षदेखि युद्ध चलिरहेको छ, ग्यासको मूल्य बढ़िरहेको किनभने यो आयातित हो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आचार संहिता एमसीसी हटाइएपछि प्रशासन अन्तर्गतका विभिन्न इन्जिनियरिङ डिभिजनका सबै कार्यकारी इन्जिनियरहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो। बैठकले विकास गतिविधिहरूलाई तीव्रता दिने र क्षेत्रभरि चलिरहेका पूर्वाधार योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ। छलफलको क्रममा सबै विभागहरूलाई हालसम्म गरिएका योजना र परियोजनाहरूको विस्तृत प्रगति रिपोर्ट प्रस्तुत गर्न निर्देश दिएको छ। विकास कार्यहरूको हालको स्थिति मूल्याङ्कन गर्ने, बाँकी रहेका कामहरू पहिचान गर्ने र छिटो कार्यान्वयनका लागि विभागहरू बीच उचित समन्वय सुनिश्चित गर्ने कुरामा बैठकले जोड दिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ आज सांगठनिक भ्रमण लिएर मिरिक पुगे। घिसिङले सिङ्बुली गैरी गाउँस्थित संस्थापक अध्यक्ष सुभाष घिसिङको मित्र मया नेवारलाई भेटघाट गरी आशीर्वाद लिएर

0: शुरूमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा सोमनाथ मन्दिर अटल विश्वास, दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको बताउनुभएको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई गर्नुभएको सात शक्तिशाली अपीलहरू पालना गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य सरकारले बंगलादेशको सीमामा बार लगाउन सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको बताउनु भएको छ। केन्द्र सरकारले विकसित भारत जी राम जी ग्यारेन्टी फर रोजगार र आजीविका मिशन ग्रामीण अधिनियम 2025 कार्यान्वयन सम्बन्धी अधिसूचना जारी गरेको छ र आईपीएल क्रिकेटमा आज साँझ 7:30 बजे धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिर अटल विश्वास, दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको भन्नुभएको छ। वहाँले भन्नुभयो, सोमनाथ अमृत पर्व विगतलाई मनाउने पर्व मात्र नभई आगामी 1000 वर्षसम्म देशको प्रेरणा हुनेछ। गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, कुनै पनि राष्ट्र आफ्नो जरासँग जोड़िएपछि मात्र लामो समयसम्म बलियो रहन सक्छ भनी सोमनाथले जनतालाई सम्झाउँछ।
1: आजादी के समय सरदार साहबले 500 से ज्यादा रियासतों को जोड़कर एक भारत का आधुनिक स्वरूप गढ़ा था, तो साथ ही सोमनाथ के पुनर्निर्माण से उन्होंने दुनिया को बताया था, भारत केवल आजाद नहीं हुआ है, भारत अपने प्राचीन गौरव को पुनः हासिल करने के मार्ग पर भी अब आगे बढ़ चुका है।
0: प्रधानमन्त्रीले सोमनाथ अमृत पर्वको अवसरमा विशेष स्मारक हुलाक टिकट र 75 रूपियाँको विशेष स्मारक सिक्का जारी गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल र राज्यमन्त्री हर्ष सांघवी पनि उपस्थित थिए। आज राष्ट्रिय प्रविधि दिवस मनाइन्दैछ। सन् 1998 यसै दिन भारतले राजस्थानको पोखरणमा आफ्नो आणविक बमको सफलतापूर्वक परीक्षण गरेको थियो। यो दिनले देशका वैज्ञानिक उपलब्धिहरू, प्राविधिक प्रगतिहरू र बढ़दो नवप्रवर्तन पारिस्थितिक प्रणालीलाई मनाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय प्रविधि दिवसको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभयो। एक सोशल मीडिया पोस्टमा उहाँले भन्नुभयो, आजको दिनमा भारतले वैज्ञानिकहरूको अथक परिश्रम र समर्पणलाई सम्झन्छ, जसका प्रयासहरूबाट 1998 पोखरणमा सफल परीक्षण सम्भव भएको थियो। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले विश्वव्यापी संकटको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई गर्नुभएको सात शक्तिशाली अपीलहरू पालना गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री मोदीले हिजो नागरिकहरूलाई सात अपील गर्नुभएको थियो, जसमा सम्भव भएसम्म घरबाटै काम गर्ने, इन्धन खपत घटाउने, एक वर्षको लागि विदेश यात्रा नगर्ने र स्वदेशी उत्पादनहरू अपनाउने कुरा समावेश थियो। वहाँले नागरिकहरूलाई खाना पकाउने तेलको खपत घटाउने, प्राकृतिक खेतीतर्फ लाग्ने र अनावश्यक सुन खरीद नगर्ने आग्रह पनि गर्नुभएको थियो। नयाँ दिल्लीमा राष्ट्रिय प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर सिंहले यो दिनले 1998 भएको पोखरण विस्फोटको उपलब्धिहरूलाई सम्झाउँछ भन्नुभयो। श्री सिंहले 2014 देशमा लगभग 350 स्टार्टअपहरू थिए, तर आज देशमा 2,00,000 भन्दा बढ़ी स्टार्टअपहरू छन् र विश्व स्टार्टअप इकोसिस्टममा तेस्रो स्थानमा रहेको उल्लेख पनि गर्नुभयो।
2: वर्ष 2014 में हमारे पास 350 से 400 स्टार्टअप थे, आज हमारे पास 2,00,000 से अधिक स्टार्टअप हैं। ग्लोबल स्टार्टअप इकोसिस्टम में हम दुनिया में तीसरे स्थान पर हैं। सिर्फ एक दशक में हमारा रक्षा उत्पादन 174 गुना बढ़कर 1,54,000 करोड़ रुपए हो गया है और हमारा रक्षा निर्यात भी एक दशक में 34 गुना बढ़कर 23,622 करोड़ रुपए तक पहुँच गया है।
0: यो आकाशवाणी हो। पश्चिम बंगाल का मुख्यमंत्री शुभेन्दु अधिकारीले आज बांग्लादेश को सीमा में बार लगाउनका लागि राज्य सरकारले सीमा सुरक्षा बल बीएसएफलाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको बताउनु भएको छ। चुनावपछि पश्चिम बंगाल में नया सरकार गठन भएपछि आज बसेको पहिलो मंत्री परिषद बैठक में यी निर्णयहरू गरिएका हुन्। मुख्यमन्त्रीले 45 दिन भित्र राज्यको सीमानामा बार लगाउनका लागि सीमा सुरक्षा बललाई जग्गा हस्तान्तरण गरिने घोषणा गर्दै पूर्व तृणमूल कांग्रेस सरकारले घुसपैठलाई प्रोत्साहन गर्न जग्गा रोकेको आरोप लगाउनुभयो। श्री अधिकारीले केन्द्रको प्रमुख आयुष्मान भारत स्वास्थ्य योजना र केन्द्र सरकारका अन्य धेरै योजनाहरू राज्यमा लागू गरिने घोषणा गर्नुभयो। केन्द्र सरकारले विकसित भारत जी रामजी ग्यारेन्टी फर रोजगार र आजीविका मिशन ग्रामीण अधिनियम 2025 को कार्यान्वयनको अधिसूचना जारी गरेको छ। यो ऐन यस वर्षको 1 जुलाईदेखि देशभरमा लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ प्रत्येक आर्थिक वर्षमा 125 दिनको ज्याला रोजगारीको ग्यारेन्टी गर्ने यो ऐनले ग्रामीण भारतलाई सशक्त बनाउनेछ। हाम्रा संवाददाताले बताए अनुसार देशभर नयाँ ढाँचाको सञ्चालनको लागि चालू आर्थिक वर्षमा 95,692 करोड़ रूपियाँको प्रावधान गरिएको छ। सरकारले देशभर पेट्रोल र डीजलको पर्याप्त भण्डार उपलब्ध रहेको र घरैसी खाना पकाउने आवश्यकताका लागि एलपीजी निरन्तर आपूर्ति भइरहेको बताएको छ। आज नयाँ दिल्लीमा पश्चिम एशियामा भएका हालैका विकासक्रम सम्बन्धी अन्तर मन्त्रालय स्तरीय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सरकारले उपभोक्ताहरूलाई इन्धनको आपूर्ति सुनिश्चित गरिरहेको बताइन्। उनले विगत 3 दिनमा 1,26,00,000 बुकिङ मध्ये 1,14,00,000 एलपीजी सिलिण्डर घर परिवारमा पुर्याइएको जानकारी दिइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अपील दोहराउँदै पेट्रोल र डीजलको खपत घटाउन सार्वजनिक यातायात र कार पुलको प्रयोग गर्न आग्रह गरिन्।
3: माननीय प्रधानमंत्री जी ने देश के सभी लोगों से आग्रह किया है कि पेट्रोल और डीजल की खपत कम करें, जहां भी संभव हो मेट्रो और सार्वजनिक परिवहन का उपयोग करें, कार पूलिंग का विकल्प चुनें, रेलवे एज अ मोड ऑफ ट्रांसपोर्टेशन फॉर गुड्स को प्रेफर करें और जहां भी संभव हो इलेक्ट्रिक वाहनों का उपयोग बढ़ाएं।
0: केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज बिग क्याट्स अर्थात ठूला बिरालाहरूको वासस्थान पुनर्स्थापना, प्रविधि संचालित अनुगमन र समुदाय आधारित संरक्षणको लागि कर्पोरेट कोष आवश्यक रहेको भन्नुभयो। नयाँ दिल्लीमा सीआईआई वार्षिक व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले उद्योग नेताहरूलाई विश्वव्यापी ठूला बिराला संरक्षण प्रयासहरूलाई सक्रिय रूपमा समर्थन गर्न आग्रह गर्नुभयो। आईपीएल क्रिकेटमा धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गरिरहेको छ। टस जितेर दिल्ली क्यापिटल्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा सोमनाथ अमृत महोत्सवको अवसरमा सोमनाथ मन्दिर अटल विश्वास दिव्यता र देशको शाश्वत आत्माको पवित्र प्रतीकको रूपमा उभिएको बताउनुभएको छ।